0: اسلم صابری اور ساتھیوں کی گائی ہوئی غزلوں کا لطف ابھی آپ نے لیا سگم سنگیت کے کارکرم میں, پرستوتی آکاش وانی بھوپال کی تھی. اس وقت آپ سن رہے ہیں آکاش وانی مدھیہ پردیش کا پرسارن. 1:57 ہونے جا رہے ہیں. ہمارا اگلا کارکرم اس انترال کے اس پار.
1: آپ سن رہے ہیں مالوا کی شان آکاشوانی اندور.
2: سنتے رہیے مالوا کی شان آکاشوانی اندور. एनसीईआरटी का प्रायोजित कार्यक्रम आकाशवाणी इंदौर से प्रसारित हो रहा है शाम 6 बजे.
3: युवाओं के जोश, उमंग और ज्ञान से भरे कार्यक्रम युववाणी का प्रसारण होता है प्रतिदिन शाम 5 बजे,
4: जिसमें होती है नित नई जानकारियाँ, मनोरंजन और ज्ञान की बातें.
3: तो सुनते रहिए मालवा की शान
5: आकाशवाणी इंदौर.
4: आकाशवाणी इंदौर अब मोबाइल ऐप न्यूज ऑन AIR पर भी उपलब्ध है.
6: चलो दीदी, झूला झूलते हैं.
7: हाँ हाँ, क्यों नहीं.